0: לקשצה, צ'יקן פייצה, ליקן פיץ פיץ מה. קוי קוי בת. אפני טרף. אקושן קרדיתי. אר פיינל.
1: आप सुन रहे हैं शिवा रेडियो, शांति की धुन रहे जीवन में सदा।